0: वही रात के अंधेरे से सुबह की रोशनी फाड़ निकालता है और उसी ने रात को मुझे भी आराम ठहराया और सूरज और चांद को जरिया शुमार बनाया है। ये अल्लाह के मुकर्रर किए हुए अंदाजे हैं जो गालिब और इल्म वाला है।
1: وَهُوَ الَّذِي جَعَلَ لَكُمُ النُّجُومَ لِتَهْتَدُوا بِهَا فِي ظُلُمَاتِ الْبَرِّ وَالْبَحْرِ قَدْ فَصَّلْنَا الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ
0: اور وہی تو ہے جس نے تمہارے لیے ستارے بنائے تاکہ جنگلوں اور دریاؤں کے اندھیروں میں ان سے رستے معلوم کرو۔ عقل والوں کے لیے ہم نے اپنی آیتیں کھول کھول کر بیان کر دی ہیں۔
1: وَهُوَ

0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज मंगल है, ज़िलहिज की 16 और जून की 2 तारीख। ये रेडियो पाकिस्तान है। समीना वकार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। वज़ीर आज़म ने हांगजू में कारोबारी और सरमायाकारी कॉन्फ्रेंस के दौरान दस्तखत की गई मफाहमत की याददाश्तों को मुआहदों और मुश्तरका मंसूबों में फौरी तब्दील करने की हिदायत की है। पाकिस्तान और यूरोपीय यूनियन ने बाहमी दिलचस्पी के तमाम शोबों में ताल्लुकात मजीद मजबूत बनाने पर इत्तेफाक किया है। नायब वज़ीर आज़म ने ईरानी वज़ीर खारजा से टेलीफोन पर गुफ्तगू में खित्ते की ताज़ा तरीन सूरत हाल पर तबादला ख्याल किया है। वज़ीर दाखला ने नादरा हुकाम को हिदायत की है कि बुजुर्ग शहरियों और ख़वातीन के मसाइल तरजीही बुनियादों पर हल किए जाएं। मारूफ मजाहिया अदाकार रफ़ी खाबर अलमारूफ नन्ना की 40वीं बरसी आज मनाई जा रही है। पाकिस्तान और ऑस्ट्रेलिया के दरमियान 3 मैचों की सीरीज का दूसरा एक रोज़ा बैन अवी क्रिकेट मैच आज लाहौर में खेला जाएगा। और अब खबरें तफसील के साथ। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने हिदायत की है कि हांगजू में मुनक़िदा बिजनेस टू बिजनेस कॉन्फ्रेंस के दौरान तय पाने वाली मफाहमती याददाश्तों को फौरी तौर पर बाकायदा मुआहदों और मुश्तरका मंसूबों में तब्दील किया जाए। इन ख्यालात का इजहार उन्होंने इस्लामाबाद में अपने हालिया दौरे चीन के दौरान तय पाने वाले मुआहदों और मफाहमती याददाश्तों के हवाले से जायजा इजलास की सदारत करते हुए किया। वज़ीर आज़म ने कहा कि चीन के साथ सनअती ज़रई और तकनीकी तआवुन के फ़रोग़ से पाकिस्तान की बरामदाद में इजाफा होगा और रोज़गार के नए मौक़े पैदा होंगे। उन्होंने कहा कि पाकिस्तान और चीन के निजी शोबों के दरमियान कारोबारी रवाबित में गैर मामूली इजाफा दोनों ममालिक के दरमियान इक्तसादी शराकत दारी के एक नए दौर का आगाज है। वज़ीर आज़म ने चीनी एकेडमी ऑफ एग्रीकल्चर साइंसेज और पाकिस्तान एग्रीकल्चर रिसर्च काउंसिल के दरमियान तय पाने वाले तआवुन को अमली शक्ल देने की हिदायत भी की। उन्होंने कहा कि पाक चीन मुश्तरका मंसूबे ज़रई तहकीक और जदीद टेक्नोलॉजी के जरिए पाकिस्तान के ज़रई शोबे में इनकलाबी तब्दीली लाई जा सकती है। इजलास में बताया गया कि गुज़श्ता माह 24 तारीख को हांगजू में मुनक़िद होने वाली पाक चीन बिजनेस टू बिजनेस कॉन्फ्रेंस में 123 पाकिस्तानी और 436 चीनी कंपनियों ने शिरकत की, जिसके दौरान 207 मफाहमती याददाश्तों पर दस्तखत किए गए जिनकी मालियत तकरीबन 7.54 अरब डॉलर है। वज़ीर आज़म ने यह भी फैसला किया कि वो B2B कॉन्फ्रेंस के नतायज पर पेशरफ्त की निगरानी के लिए माहाना जायजा इजलासों की खुद सदारत करेंगे। वज़ीर आज़म शहबाज शरीफ ने तिजारत सरमायाकारी मौसमियाती तब्दीली सलामती नकल मकानी पायदार तरक्की और रवाबित समेत अहम शोबों में यूरोपीय यूनियन के साथ तआवुन को मजीद फरोग देने के लिए पाकिस्तान के आज़म का इआदा किया है। ये बात उन्होंने इस्लामाबाद में यूरोपीय यूनियन की आला नुमाइंदा बराए खारजा उमूर सलामती पॉलिसी और यूरोपीय कमीशन की नायब सदर काया कालास से मुलाकात के दौरान कही। मुलाकात में वज़ीर आज़म ने पाकिस्तान और यूरोपीय यूनियन के दरमियान मजबूत तजारती ताल्लुकात के फरोग में GSP+ अहमियत को उजागर किया। उन्होंने कहा कि पाकिस्तान यूरोपीय यूनियन के साथ अपनी कसीरल जहती शराकत दारी को मजीद मुस्तकम बनाने का खाहां है। मुलाकात में इलाकाई और बैन अवी सूरत हाल पर भी तबादला ख्याल किया गया। वज़ीर आज़म ने खलीजी खत्ते में अमन के लिए पाकिस्तान की कोशिशों की भरपूर हिमायत पर यूरोपीय यूनियन की क़्यादत का शुक्रिया अदा किया। अपने ख्याल का इजहार करते हुए काया कालास ने इलाकाई अमन के लिए पाकिस्तान के किरदार को सराहा और पाकिस्तान के साथ तजवीराती रवाबित को मजीद गहरा करने में यूरोपीय यूनियन की गहरी दिलचस्पी का इजहार किया। पाकिस्तान और यूरोपीय यूनियन ने बामी दिलचस्पी के तमाम शोबों में ताल्लुकात मजीद मजबूत बनाने के मौके की तलाश का अमल जारी रखने पर इत्तेफाक किया है। इस्लामाबाद में मुनक़िदा पाकिस्तान यूरोपीय यूनियन तजवीराती मुज़ाकरात के 8वें दौर के बाद जारी मुश्तरका प्रेस एलामिये में दोनों फरीकों ने GSP+ के लाहे अमल के तहत तआवुन जारी रखने की अहमियत का इरादा किया। फरीकैन ने बैन अवी जिम्मेदारियों के तहत इंसानी हकूक और बुनियादी आज़ादियों के फरोग और तहफ़ की अहमियत की भी तौसीक की। इमिग्रेशन और अफरादी क़ुव्वत की नकलो हरकत के शोबे में بڑھتے ہوئے تعاون کو سراہتے ہوئے پاکستان اور یورپی یونین نے باہمی مفاد کے لیے پاکستان یورپی یونین ٹیلنٹ پارٹنرشپ روڈ میپ پر عمل درآمد کے سلسلے میں قریبی تعاون جاری رکھنے پر اتفاق کیا۔ پاکستان اور یورپی یونین نے دو طرفہ اور علاقائی معاہدوں اور ان کے تحت بین الاقوامی ذمہ داریوں کے ساتھ ساتھ بین الاقوامی انسانی قانون کے احترام کی اہمیت پر بھی اتفاق کیا۔ نائب وزیر اعظم اسحاق ڈار کو مصر کے وزیر خارجہ بدر عبدالحاتی نے ٹیلی فون کیا۔ بات چیت کے دوران دونوں رہنماؤں نے خطے کی تازہ ترین صورتحال پر تبادلہ خیال کیا۔ انہوں نے خصوصاً موجودہ دور میں خطے میں امن و استحکام کے فروغ کے لیے پائیدار سفارتی کوششوں کی ضرورت پر زور دیا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار نے ایران کے وزیر خارجہ سید عباس عراقچی سے ٹیلی فون پر گفتگو کی، جس میں موجودہ علاقائی صورتحال اور باہمی دلچسپی کے امور پر تبادلہ خیال کیا گیا۔ گفتگو کے دوران نائب وزیر اعظم اسحاق ڈار نے پاکستان کے گہری تشویش سے آگاہ کرتے ہوئے اس بات پر زور دیا کہ جنگ بندی کو برقرار رکھنا انتہائی ضروری ہے تاکہ موجودہ مفاہمتوں میں کسی قسم کے تعطل سے بچا جا سکے۔ ایران کے وزیر خارجہ سید عباس عراقچی نے خطے میں حالیہ پیش رفت پر شدید تشویش کا اظہار کیا، جن میں لبنان، اسرائیل کی جانب سے جنگ بندی کی خلاف ورزیاں اور بیروت کے بعض علاقوں پر ممکنہ حملے سے متعلق اسرائیلی حکومت کے احکامات شامل ہیں۔ انہوں نے علاقائی سفارتکاری میں پاکستان کے تعمیری کردار کو سراہا اور درخواست کی کہ پاکستان کشیدگی میں کمی لانے، موجودہ صورتحال کو معمول پر لانے اور جنگ بندی برقرار رکھنے کی کوششوں میں معاونت کے لیے اپنے مثبت سفارتی کردار کو جاری رکھے۔ وزیر داخلہ محسن نقوی نے کراچی میں یونیورسٹی روڈ پر نادرا میگا مرکز صفورہ کا اچانک دورہ کیا اور وہاں شہریوں کو فراہم کی گئی سہولیات کا جائزہ لیا۔ وہ مختلف کاؤنٹرز پر گئے اور بالخصوص بزرگ شہریوں سے بات چیت کی۔ وزیر داخلہ نے بزرگ شہریوں اور خواتین کے مسائل ترجیحی بنیادوں پر حل کرنے کا حکم دیا۔ شہریوں نے نادرا میگا مرکز میں فراہم کی جانے والی سہولیات پر اطمینان کا اظہار کیا۔ امور خارجہ کے بارے میں قومی اسمبلی کی قائمہ کمیٹی کی چیئرپرسن ہینا ربانی کھر نے تارکین وطن کو قانونی حیثیت فراہم کرنے کے لیے اسپین کی حکومت کی جانب سے قانونی راستے کھولنے کے اقدام کو سراہا۔ انہوں نے اسلام آباد میں پارلیمنٹ ہاؤس میں قومی اسمبلی کی قائمہ کمیٹی برائے امور خارجہ کے اجلاس کی صدارت کرتے ہوئے کہا کہ اس نوعیت کے اقدامات کمزور اور غیر محفوظ کارکنوں کو استحصال سے بچانے اور انہیں باقاعدہ معاشی نظام کا حصہ بنانے میں مددگار ثابت ہو سکتے ہیں۔ چیئرپرسن نے کہا کہ پاکستان کے خارجہ امور کو مزید مستحکم کرنے کے لیے مستقبل کے سفارتکاروں کی تربیت پر سرمایہ کاری ضروری ہے، جس کے لیے انہیں عالمی سطح پر تسلیم شدہ تربیتی اداروں اور جدید سفارتی استعداد کار بڑھانے کے پروگراموں سے روشناس کرایا جانا چاہیے۔ غزہ کی بندرگاہ پر واقع کیفے میں اسرائیلی فضائی حملے کے نتیجے میں کم از کم دو فلسطینی شہید اور ایک درجن کے قریب افراد زخمی ہو گئے۔ گزشتہ سال 11 اکتوبر سے نافذ العمل جنگ بندی کے بعد سے اب تک اسرائیلی حملوں میں 932 فلسطینی شہید جبکہ 2,869 زخمی ہو چکے ہیں۔ فلم اور ٹی وی کے معروف مزاحیہ اداکار رفیع خاور المعروف ننا کی 40ویں برسی آج منائی جا رہی ہے۔ رفیع خاور نے اپنے فنی سفر کا آغاز 1966 میں اردو فلم وطن کا سپاہی سے کیا۔ انہیں ڈرامہ سیریل الف نون میں ننا کے کردار سے غیر معمولی شہرت حاصل ہوئی، جس کے بعد وہ اسی نام سے مشہور ہو گئے۔ رفیع خاور کو 1977 اور 1983 میں بہترین معاون اداکار اور کامیڈین کے لیے دو نگار ایوارڈ سے نوازا گیا۔ وہ 1986 میں آج کے روز لاہور میں انتقال کر گئے تھے۔ پاکستان اور آسٹریلیا کے درمیان 3 ایک روزہ بین الاقوامی میچوں کی سیریز کا دوسرا میچ آج لاہور میں کھیلا جائے گا۔ میچ دوپہر 4:30 بجے شروع ہوگا۔ پاکستان کو سیریز میں 1-0 سے برتری حاصل ہے۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک، جبکہ بلوچستان اور سندھ میں شدید گرم رہے گا۔ تاہم جنوبی پنجاب، شمال مشرقی بلوچستان، خیبر پختونخوا اور کشمیر میں شام اور رات کے اوقات میں بعض مقامات پر مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا. بعض شہروں کا درجہ حرارت اسلام آباد 24 ڈگری سینٹی گریڈ، لاہور 26، کراچی 30، پشاور 28، مظفر آباد 21، کوئٹہ 20، گلگت 15 اور مری 14 ڈگری سینٹی گریڈ. بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیش گوئی کے مطابق اننت ناگ، شوپیاں، لہ، پلوامہ اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک، جبکہ جموں میں گرم اور خشک رہے گا. سری نگر میں مطلع جزوی طور پر ابر آلود رہنے، تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، پلوامہ اور بارہ مولہ میں 14 ڈگری سینٹی گریڈ، جموں 27، لہ 5، جبکہ اننت ناگ اور شوپیاں میں 13 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا. اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.gov.pk.
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1.
3: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.